0: मटन का बना रही है बीफ का?
1: मटन का अंडरकट का मिल जाए तो वो भी अच्छा है, अगर बकरे का तो बकरे का। अभी तो पूरी फ्रिज भरी हुई है, जो सा मर्जी।
0: हाँ, यही बात मैं कह रही थी, अभी सबके पास फ्रीजर्स में गोश्त है, ऐसे डिफरेंट डिफरेंट चीजें बनाए
1: होगा तो वैसे उनको सजा कर थोड़ी रखना है।
0: हाँ बिल्कुल बिल्कुल बिल्कुल।
1: तो आधा किलो कीमा ले ले, अगर ज्यादा बनाना है तो एक किलो कीमा ले ले,
0: ठीक है।
1: उसमें ना आधा किलो प्याज डाल ले, अगर ज्यादा डालने चाहते तो ज्यादा डाल ले, 10 हरी मिर्च ले ले, 10 जवे ना लहसुन के ले ले, छोटा सा पीस अदरक का। ये ना पाना है जहाँ कीमा पीसने वाली मशीन होती है ना बाजार में, अगर आपके घर में नहीं है तो बाजार से ना ये प्याज और कीमा सारा कुछ मिक्स करवा ले, उसको घर लेके आएंगे ना तो मुठ की मदद से ना, हाथों की मदद से ना पानी निकालना है इसका।
0: हाँ, क्योंकि प्याज में बहुत ज्यादा पानी होता है,
1: होता है ना तो वो खुशक हो जाएगा ना, हाथों की मदद से खुशक होगा, या कपड़े की पोटली बना देना उसको, उसके अंदर रख के भी पानी निकाल सकती है।
0: हाँ ठीक है ठीक है।
1: एक चम्मच नमक, एक चम्मच लाल मिर्ची, आधी चम्मच हल्दी, एक चम्मच छोटी सफेद जीरा, एक चम्मच पीसा हुआ सूखा धनिया, एक चम्मच गरम मसाला डालना है, थोड़ी सी अजवाइन डाल के ना ये मसाले के अंदर ना हाथों की मदद से ना मिक्स करना है, क्योंकि ना फिंगर शेप की तरह ना वो बनाने कबाब, तो ना पैन में डाल के ना तो फ्राई करके एक साइड पे रख ले,
0: ठीक है।
1: तो थोड़ा सा प्याज, तीन चार प्याज लेके उसके अंदर ना तीन चार हरी मिर्च डालनी है, तीन चार जवे लहसुन के, थोड़ा सा अदरक, दो तीन टमाटर ना, ये सब मिक्स करना है ब्लेंडर में डाल के ना, तो ये पीस के ना तो पैन में डाल दे, अच्छी तरह मसाला भून जाएगा ना, तो इसके अंदर नमक अपनी मर्जी के मुताबिक डाल ले, अगर ज्यादा डालनी है तो वो भी आपकी मर्जी है, तो ये फ्राई किए हुए जो कबाब है ना ये मसाले के ऊपर रख दे।
0: सही है, सही है, सही है।
1: पतीली में रखेंगे ना तो मसाले के ऊपर, ये कबाब से तो फ्राई किए हुए उसके ऊपर रख के ना, तो एक छोटा सा प्याज का छिलका लेना है और एक छोटा कोयला लेना है, कोयला जो है ना वो राख पे रख के ना चूल्हे के ऊपर ज्यादा गर्म हो जाए, लाल वाला
0: बिल्कुल,
1: गर्म हो
0: बिल्कुल,
1: जाए
0: बिल्कुल,
1: तो वो गर्म हो जाएगा ना तो प्याज के छिलके के ऊपर रख के ना वो जो कबाब है ना उसको ना ढक्कन लगा के ना थोड़ी सी स्टीम देनी है,
0: ताकि धुआं जो है वो उसकी स्मोक शामिल हो जाए,
1: चला जाए। आधा किलो मैदा लेके ना उसकी पूड़ियां बनानी है।
0: अच्छा,
1: पूड़ियों के साथ खाया जाता है ये, बड़े मजे की डिश है।
0: अच्छा,
1: आज ही बनाए, फौरन बनाए और साग पुदीने की चटनी बना ले, नहीं है तो मेरे से ले ले पुदीने की है, इमली की, आलू बहारे की, वो मैंने सूखी खुरमानी की बनाई हुई है।
0: अच्छा, खुरमानी की भी बनाई हुई है आपने, क्या बात है क्या बात है।
1: सूखी खुरमानी लेके ना उसको बॉयल कर ले,
0: ठीक है,
1: थोड़ी चीनी डाल ले, थोड़ा सा नमक और थोड़ी सी काली मिर्ची, थोड़ा सा ना काला नमक डाल के ना तो ये ब्लेंडर में डाल के ना तो बना के रख ले, आपको ना आलू छोले खाने के टाइम ना ये काम आएगी। अगर आप खा रहे हैं ना मछली खा रहे हैं ना तो मछली के साथ भी ये मीठी चटनी आपको ना
0: बहुत अच्छी लगती है। बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल। आप मैदे में आप आटा भी मिक्स करती हैं पूरियां बनाने के लिए या नहीं?
1: वो मैदे में थोड़ा सा आटा डाल लेना तो थोड़ा सा ना सूजी डाल ले, उसको मिक्स करके ना जैसे आटा गूंथते ना लचकदार हो जाए, छोटी छोटी पेड़िया करके ना मैन के ना डाल के तो फ्राई कर ले,
0: चले जी। शुक्रिया आपका, बहुत बहुत शुक्रिया।
1: वाले रजा भाई के लिए सलाम, रमजान गुजर के लिए, तो वो जो सारे आते हैं ना सब सिवाजियों के लिए और 101 की पूरी टीम के लिए बहुत सारी दुआएं,
0: बहुत शुक्रिया।
1: दुआ है बहुत सारी, बोल रहा जब पंजाबी का शो करते हैं आपके लिए, दोनों हाथों से सलूट भरा सलाम।
0: चले जी,
1: आपके लिए भी बहुत सारी दुआएं, 200 किया करे, बड़ी मेहरबानी होगी।
0: अच्छा जी, शुक्रिया जी, ठीक हो गया, ठीक हो गया जी, ठीक हो गया, दो शो करेंगे, थैंक यू, अल्लाह हाफिज़। ये थी हमारी बहुत प्यारी सी फरियापी, और जो है देखिए बहुत सी जो है ना, अच्छा मैंने भी दो तीन किस्म की चटनियाँ घर में बना के रखी हैं, लेकिन मैंने खुरमानी की नहीं बनाई हुई थी, वो भी मैं ज़रूर बना के रखूँगी। और ये बहुत अच्छा होता है क्योंकि गर्मियों में ये होता है कि आपसे ना इतना ज़्यादा हर टाइम सालन खाना नहीं खाया जाता, ठीक है। तो बल्कि मैंने कल घर पर बनाई थी, मैंने आलू वाली रोटियाँ اوکے میں ان کا وہ گوشت مٹن کھا کھا کے بہت تنگ آ گئے ہیں. دا بیسٹ تھنگ از یو کین یوٹیلائز یور مٹن از آپ بار بی یو کریں, روز گھر میں کریں. آج کل تو وہ والے جو ہے گیس اسٹوو بھی آ گئے ہیں کہ آپ انہیں گرل کر سکتے ہیں, آپ کو ہر ڈپارٹمنٹل اسٹور پہ پڑے ہوئے ملتے ہیں. نہیں تو کوئلے والی جو ہے نا چھوٹی چھوٹی انگیٹھیاں ہیں وہ بھی ہوتی ہیں, تو ضرور آپ مٹن بوٹی بنا لیں, آپ چامپے بنا لیں, وہ بنا لیں. تو گرل جو ہے نا, گرل فوڈ ویسے بھی بہت ہیلدی ہوتا ہے, اچھا ہوتا ہے, تو وہ ضرور ضرور بار بی کیو کریں. کس کس نے بار بی کیو کیا بس بتائیں ہمیں. السلام علیکم. وعلیکم السلام, کون بات کر رہے ہیں؟
2: میڈم آفٹر لانگ ٹائم, محمد عثمان مغل فرام شاترا.
0: اچھا محمد عثمان مغل, یار تم اتنے سیریس کیوں ہیں, کیا ہو گیا؟
2: کیونکہ یہ جتنی ڈشز بنی ہیں نا تو سیریس ہونا پڑتا ہے نا.
0: اچھا اچھا ٹھیک ہے ٹھیک ہے جی. ہاں جی کیا کہنا چاہیں گے آپ؟
2: دیکھیے
0: اب کھانے کا ٹائم ہو ہی گیا نا, اب تو ہونے والا ہے
2: پھر سپائسی اور ٹیسٹی ڈشز ہوں تو پھر سیریس ہونا
0: پڑتا ہے. اور دیکھیے بالکل مجھے بہت اچھا لگا کہ جب نے کہا جی پوریوں کے ساتھ بنا کے کھائیں, کیا ہی بات ہے.
2: لاہور یہ پھر ہوں تو حلوہ پوری یا بھٹورے اس طرح کی چیزیں نہ کھائیں تو پھر ہو نہیں سکتا.
0: بالکل بالکل بالکل. چلے جی ٹائم بہت کم ہے, جلدی سے بات کریں, کیا کہنا چاہیں گے آپ؟
2: تو میں نے آپ کا سارا شو تو نہیں سنا.
0: اچھا اچھا اچھا اچھا ٹھیک ہے ٹھیک ہے, کیا کہنا چاہیں گے؟ کوئی بات نہیں.
2: ہاں تو مجھے ٹاپک کا بھی نہیں پتا.
0: آج ہم اس حوالے سے بات کر رہے تھے کہ مطلب کہ آپ کو اپنا جو ٹائم ہے نا کس طرح بیسٹ وے میں یوٹیلائز کرنا چاہیے, اور بچوں کی جیسے چھٹیاں ہیں تو ان کو کیا کیا آپ کس طرح آپ اسے انہیں بزی رکھ سکتے ہیں؟
2: بزی ان کو سب سے پہلے جو اب تو جو جب ہمارا وقت تھا نا اس وقت اتنے اسکل نہیں تھے.
0: جی جی
2: سہولیات
0: نہیں تھی,
2: اب سہولیات کافی ہیں. اگر ان کا ہوم ورک ہے جو وہ ختم ہو گیا نا کہ فنش ہو گیا, باقی ان کے پاس جتنا ٹائم بچا ان کو کوئی نہ کوئی اسکل دیں.
0: بالکل,
2: کوئی ان کو ہنر سکھائیں, کوئی ان کو کوئی, کیونکہ ہمارے پاس یہ جو موبائل ہو چکا ہے اس کے اوپر بھی کافی ساری ایپز ہیں اور کافی سکلز وغیرہ ہیں تاکہ جو ان کی آنے والی زندگی نا وہ اچھی ہو جائے.
0: بالکل بالکل,
2: تاکہ جب وہ یونیورسٹی لیول پہ جائیں, کالج لیول پہ جائیں, کسی کے محتاج نہ ہو,
0: امی
2: سے فیس لینی ہے, ابو سے فیس لینی ہے کسی سے, تاکہ وہ سکل ہوں گے ان کے پاس, وہ اپنی فیس بھی مینیج کریں گے اور اپنا بجٹ بھی, پاکٹ منی بھی مینیج کریں گے, سب کچھ مینیج کر کے نا وہ پڑھ سکتے ہیں.
0: بالکل بالکل بالکل, بہت خوبصورت بات کہی آپ نے. چلے جی آپ کی کال کا بہت بہت شکریہ.
2: جی جزاک اللہ, بہت شکریہ. تو جتنے سامعین سب کو میری طرف سے السلام علیکم, اور آپ کو گزری ہوئی عید مبارک. تو پاکستان زندہ باد.
0: خیر وارے پاکستان زندہ باد. اچھا مجھے نہیں آئیڈیا تھا کہ اتنے سب لوگوں کو پتا ہوگا کہ میں عید پہ نہیں آئی تھی. اچھا جی, تو دیکھیں یہ جو ہے نا آپ کو ضرور جو ہے نا اپنے بچوں کو ہیلدی ایکٹیویٹیز میں بزی رکھنا ہے. یہ نہیں کہ اسے انہیں ہر ٹائم موبائل پکڑا دیں یا ٹی وی پہ کچھ نہ کچھ دیکھتے رہیں. جیسے کہ میں آپ کو بتا رہی تھی ہمارے بچپن میں ہی ہوتا تھا نا کہ ہمارے پاس صرف وہ پی ٹی وی پہ شام کو آدھے گھنٹے کا ڈرامہ لگتا تھا, یا کچھ یا کارٹون جو تھے آدھے گھنٹے کے لیے آتے تھے, آدھے گھنٹے کا, اور بچوں کا وہ جو ہوتا تھا پروگرام, مطلب کوئی بھی پروگرام دو یا تین ہوتے تھے بچوں کے, ایک میں وہ قرآن مجید پڑھنا سکھاتے تھے. اور یہ مطلب ہمارا جو ٹی وی ٹائم جو ہمارے پاس اویلیبل ہوتا تھا وہ صرف ایک ڈیڑھ گھنٹہ میکسیمم ہوتا تھا, اس میں سے آپ نے جون سا بھی پروگرام دیکھنا ہے یا کارٹون دیکھنا ہے یا کوئی ڈرامہ دیکھنا ہے, ٹھیک ہے نا, وہ بچوں کے چھوٹے چھوٹے ڈرامے ہوتے تھے, اسکیٹس ہوتے تھے. تو اب بچوں کے پاس بہت زیادہ جو چیزیں ہیں اویلیبل ہیں, لیکن یہ دیکھیں یہ جو ہے نا گھر کی میں جو بڑی بہنیں ہیں یا مائیں ہیں ان کا فرض بنتا ہے کہ بچوں کو ہمیشہ پازیٹیو چیز کی طرف ہی مائل رکھنا, کیونکہ دس از دا ایج, یو نو یہ گروئنگ ایج ہے بچوں کی. تو ان کو کسی ہیلدی ایکٹیویٹیز میں ضرور انڈلج کریں, چاہے ان کو سوئمنگ سکھائیں, اس کے لیے لے کے جائیں, یا بیڈمنٹن آپ گھر میں کھیلیں, گھر میں انہیں سکھائیں, اب لانگ ٹینس گھر میں لے کے آئیں یا وہ ان کے ساتھ کھیلیں, تو چیس جو ہے وہ بچوں کو سکھائیں, جو بہت جو شطرنج بھی جسے کہا جاتا ہے, چیس کا جو ہے وہ ایک گلوبلی ریکگنائزڈ گیم ہے, اور اس میں بچے جو ہیں انٹرنیشنل میچز ہوتے ہیں اس کے, ان کو وہ سکھائیں کیونکہ اس میں بہت آپ کا دماغ استعمال ہوتا ہے. آپ بیکنگ سکھائیں, کوکنگ سکھائیں, کچھ بھی, ٹھیک ہے. تو اپنا جو کوئی نہ کوئی اسکل, آن لائن بہت سی چیزیں اویلیبل ہیں, تو کوئی نہ کوئی اسکل جو ہے ضرور ان کو سکھانا چاہیے. السلام علیکم.
3: وعلیکم السلام.
0: بالکل ٹھیک ٹھاک, آپ کیسے ہیں؟ ویلکم ٹو دی شو.
3: थैंक यू, बड़ी मेहरबानी, अल्हम्दुलिल्लाह। मलाखिल बात कर रहा हूँ कोयटा से।
0: जी जी जी जी, अच्छा आप कोयटा पहुँच गए हैं आप, ठीक है। ओहो, कॉल ड्रॉप हो गई है। तो यहाँ प्ले करने जा रही हूँ एक बहुत ज़बरदस्त सा ट्रैक, कहीं मत जाइएगा। अभी मज़ीद आप लोगों की कॉल्स में लूँगी आफ्टर दिस ट्रैक। हियर यू गो, डू एंजॉय द ट्रैक, आई विल बी राइट बैक।